0: السلام علیکم دی آکاشوانی کرگلین بجردون نا منٹ گی شر ساخے پرگی خبرون کھرے ینتی دنوں گا احمد علی ترابی وزیر اعظم نریندر مودی گسری تینک سرکار اس وراثت رنچن ملسا ان سگا سرون لکس تامیمینا تھوتے فرالک سن بینچ گیو تین زرے سے رین کھوزیاں گیان بھارتم ابھیان پوئے نال چونس چھتیس گڑی ملہار لا کھاکچن لخچپ سر گل رب سی اسکور لا گون تانس آکاشوانی کے نکھریل زبری من کی باتی پروگرام پیانگز گسری تیمی ماں سن نگر غین جناب مودی سترک نردن صدی پانڈو ونچی خاندان اسکور لا مہارشی بلا رجن پنا تھوتے ات کھن ریغانی تختی سم لغینو کھون سن زرے زرین وزیر اعظم نیدرلینڈ خوری گندس سکس خوری اسکور لزرین فیسبا تقریب چیگان چھولے وقسی دن مہریغانی تختین سق بہار ادلا الزوخ سین زرے سر ست کونزان میں ماسن سغس تاتکھنا ngar dunar gamon bench yo tenzren miul gang pyang tamil ergalu surkhan nus di ka nor bas tha khan bench yo tenzre sar basan wazir azam is gastri timi ma sun la chat di jagon yanu ehtiyat naim boduk sir deluk sistron luk simina sarkari chogna bas wax se katan khan na hagoni ka amal bo zre han sir indian azosla mi ma sun la di jagon yanu lokso ju sun sak thu ma argosha sinzre han zar basan gawang am panna chaach sing sing darba chuskrul فیسکرول بیل پنا پناکم نرمور سبرمم کوکم دنا سول کاڑی ترسے یوتین گاؤن از گیستری تی لوکسو ملسا ان سگانو کرم سے حسابی کار چوا چھات زرے اس سر سے
1: اس سمے دیش کے زیادہ تر حصوں میں بہت گرمی پڑ رہی ہے تیز دھوپ گرم ہوائیں ایسے موسم میں اپنا دھیان رکھنا بہت ضروری ہے پانی پیتے رہیے دھوپ میں اگر نکلنا ہی پڑے تو تھوڑا سنبھل کر نکلے इस दिशा में सरकार की भिन्न भिन्न डिपार्टमेंट्स ने जो गाइडलाइंस जारी की है वो भी भूलिएगा नहीं। साथियों, हमारे यहाँ गर्मी से लड़ने का तरीका कई बार रसोई में भी मिलता है। आपने भी देखा होगा, जैसे जैसे गर्मी बढ़ती है वैसे वैसे घर की रसोई का स्वाद बदल जाता है, रसोई का प्रकार बदल जाता है, कहीं मटके का पानी निकल आता है, कहीं दही जमने लगता है, तो कहीं कच्चे आम उबलने लगते हैं, और फिर शुरू होता है देसी पेय का दौर। देसी पेय से आप भी परिचित हैं, अगर आप उत्तर भारत में जाएंगे तो काफी जगह आपको मिलेगा आम पन्ना, कच्चे आम का स्वाद और गर्मी से राहत भी। पंजाब हरियाणा जाइए तो लस्सी मिल जाएगी, राजस्थान और गुजरात में छाछ जैसे हर खाने की साथी बन जाती है, और बिहार झारखंड पूर्वी उत्तर प्रदेश में सत्तू का शरबत, उसकी तो बात ही क्या है, भारत के अलग अलग क्षेत्रों की परंपरा का हिस्सा है, और इसमें एक भारत श्रेष्ठ भारत की भावना की झलक भी मिलती है।

0: शोबे खबर आकाशवाणी के दिदार से मैं मुजम्मिल जमील।
1: भारतीय जनता पार्टी लद्दाख से सदर टशी खचवी गयो त्या पार्टी सोपच गिस जोजिला टनेलिल तलुक्स पे मीना जिक्स कोर बस गवयां बीजेपी जनरल सेक्रेटरी अशोक कोल दुनमले हिल काउंसिल गोवा एडवोकेट टशी गेलसन एमएलए रामगढ़ डी के मनियाल दुना बीजेपी लद्दाख से नायब सदर न दुनमर गलखगी लेजिस्लेटिव असेंबली चेयरमैन हाजी अनायत अली ना पार्टी एक हकुरुन सक आशुक सहयोत पिन दिवसला लीडर उन्हें जोजिले दी टनल पुस बियार गुन गाड़ियों ने छायों पोस्ट अन पोस्ट जो मीना लेगी खचन प्रोजेक्ट चिगिन जरिन डुलिन उत्खन लस पेकस निंखोम न स्तोद्रबस एडमिरल कृष्णा स्वामी नाथन इस दिन बहरीय इंगिशुर शब्द ने रेसी गोबे जोस्ते का खुरी खपुआ शिवास खोंस एडमिरल दिनेश त्रिपाठी मलसाहुल ने इन खपुआ शिवास सर के अपने मीडिया नगरगन एडमिरल स्वामी नाथन इस गैस्ट्रीटी स्ट्रोंग लुक्स पुर तन पोस्ट चुए मीना मलसी मलिका बाहरती बहरीय तन दुक्स और शंग नंगियम बो दुक्स योते इन जरे जरीन गाज बसे गाज अतिश कबलास भर दो नन नोरो बसे अजग्रन मा नियंचोक चीफ ऑफ डिफेंस स्टाफ लेफ्टिनेंट जनरल एनएस राजा सुब्रमणिस मकमी छोजनास यस्त्रीति स्ट्रोंगलुक से फिलार तंदुक्स चा तकियोत इंजर है सर सेट दिस्पेराउंस यस्त्रीति सोमा चीफ ऑफ डिफेंस स्टाफ ही जोस्ते का खुरी खापू आशीबा सर्गी अपना मीडिया ना ग्रहगिंचिक सर बसों خوزان سمزون نش چوزو بازو نیانوک لخشپشن گرجا کھونچا از بسیش مخمی لزون نا کیودنس کتو بیمینا رخص اچاچا انزرین از سرسد کاساتا خبرو نیسانسے کہ نمزے سکور لا درین کرگیلو انگی ما نمزا و تانسیلوس یان درین نیمی چاتی تھی کو کرگیلو انگی چور سبدون ڈگری سلسیس دیونا چوخلا گندے چانی چاتی تھی پور چو ڈگری سلسیس ارتخس نبس لادرین نیمی چاتی تھی پو چوب دون اشاریا شی ڈگری سلسیس دونا گندے چانی چاتی تھی پو سم اشاریا اور کیت ڈگری سلسیس ارتخس نبس دراس لادرین نیمی چاتی تھی پو نیشور چاکنیس اشاریا سم ڈگری سلسیس یان گندے چانی چاتی تھی پو شی ڈگری سلسیس ارتخس نبس پادما درین نیمی چاتی تھی پو نیشو اشاریا چک ڈگری سلسیس دیونا چوخلا گندے چانی چاتی تھی پو شی اشاریا اور کیت ڈگری سلسیس ارتخس نباس کھالا چاہ درین نیمی چاتی تھی پو نیشو چاہ شی اشاریا ترک ڈگری سلسیس دونا گندے چانی چاتی تھی پو چوش بھی ڈگری سلسیس ارتخس نباس چوشوتلا درین نیمی چاتی تھی پو چوب یاد اشاریا نیس ڈگری سلسیس دیونا چوخلا گندے چانی چاتی تھی پو شی اشاریا نیس ڈگری سلسیس ارتخس نباس یان ڈسکیت نبرا درین نیمی چاتی تھی پو نیشو چاہ سم اشاریا نیس ڈگری سلسیس دیونا چوخلا گندے چانی چاتی تھی پو چونگیز اشاریا خا ڈگری سلسیس ارتخس نباس دیونین من در چاک پی پورگی خبرون از کیا فیتو غا باشا خانا منرگی شرساقی پورگی خبرون نا شامی بجردون نا منرگی شرساقی پورگی خبرون کوره یا انتی دونک حاضر چه دیمن پونگا ازین شزده بوس یش جو خدا نرسامانی فقریم